0: सो गौरी लिया सुचत के पटांग की जमा वा सो गौरी ने बिल्कुल अगुई तब हर जे की पटांग की मिलावेगी सो मरम कॉस्मेटिक्स दुकानदार आंदी या मेडिकल स्टोर ने दी या जनरल स्टोर दे नो अगुई बिल्कुल द सिफात तपोस को बोली छी हा वही ची जवाब दे बिल्कुल द छवेली दी अली हुई द शीरिन टाउन ना डेरा मेहरबानी खुशहालों से और मसमा से कम जवाब सवाल कर दागे मुतालिक जवाब रखे खा जी डेरी डीप कमा से ऐसा कचे ब्याबते बिल से जोड़ छे मनना वजह सलाम अलैकुम वरहमतुल्लाहि वबरकातुहु जमा खा जमा सलाम वाखले वही चिमिंग टोल कोर के प्रोग्राम और पट्टांग के मौसम डेर गरम दे दजान ख्याल साथ है वही चेस्ता सो इलाके को डेर गर्मी भी कहना बिल्कुल जमंग इलाके से सुमरम दी आई की गर्माइश था यानी गर्मी दी आओ दखपल जानो बा तासम ख्याल साथ है मिंगबा हम ख्याल साथ हो 0317 090 60 75 बल मैसेज लगा दे सलाम अलैकुम नईम अल्लाह उमर जई वही सिफात क्रीम और सिफात ब्यूटी क्रीम सिफात फेस वॉश सिफात विटामिन सी सीरम हाँ सिफात विटामिन सी सीरम विदा इस्तेमालों और डेर खर रिजल्ट दे बिल्कुल जमंग सिफात समरम प्रोडक्ट सी अगर रिजल्ट बल दी खमा यारी दी आओ तासे बगैर तैयारी इस्तेमाल वाले जमंग सिफात है इस किस्म साइड इफेक्ट निश्ता अस्सलाम वालेकुम वालेकुम अस्सलाम वही ची जवाब दे दे बिल्कुल हम दक्का जवाब देखा खुद भी खुद निम्न दे दी के लिए ब्या हम मेरा बन अखा मुस्लिम मुस्लिम दक्का की ना वही सलाम कुम वालेकुम अस्सलाम और जमा तपोसम कर वही सिंह बिल्कुल خو خوشاله تکړه تاسو هم خیر خو چې زما سلام واخلا نعم الله مرزای اسماعیل د میران شانه او خادوی هم جواب را لګیلې دي مهرباني خوش خو جواب بالکل غلط تخه دا صحیح نه دی خا خا خا خا هدر زمان وای چې سلام کوم د کرک سټی نه وای چې صفات زيتون هربل آئل او صفات پیاز والے شیمپو استعمالوم او استاسو په خوله باندې می اغست ده خجی عمدہ سے ڈیرا من پخل بند اعتماد کے باور کے اعتماد و باور بن شاء اللہ کا زندگی عمدہ سے برقرار ہوئی سید جی السلام علیکم السلام علیکم السلام علیکم خجدیو خبر نے کی مہربانی محمد عتیق سلام کی وعلیکم السلام وہی چیز ابن کال نے ملے گی بولے خدا سر سکرین مسلی جماعت بالکل معاملہ او کہ او ما چې څونه کال واغستل نو سره زما صفا صفا او کلیئر کلیئر خبره وشوه ٹھیک دی جی 03170906075 اور دا کلپس بیا راځو تاسو سره چرته هم مزه نعیم الله عمر زه سره سره
1: الله برکات نه مله عمر زه او تاسو دا پروډکټس چې کوم روان کړی دی زه الله نه دعا کوم تاسو لم کامیاب کی کې سو کې استعمالي الله دې غوړې پاره د کامیابی ذریعہ وګرځي او الله دې د لا په کې هر قسمه خیر او برکت او خوشاله او چې کو چې سو کې استعمالي نو هغه دې پاره دې الله دا به تر افاده ذریعہ وګرځي السلام علیکم ورحمت الله وبرکاته
2: شیخ صاحب ادریس شیخ صاحب ادریس
0: زمون چکم صفات کاسمیٹکس دی چکم فیکٹری والا دی اوی ساسو ډیر مینوالم دی او ته تاسو خپل طرف سو نسیت کول غواړی
3: بسم الله الرحمن الرحیم دا معنی نسیت خدا دی چې خ میټری استعمال شي دا قانون دی چې حلال مال وګټي بل دا چې خ میټری استعمال شي مال به وزي دا داسې سونه لري چې یو در استعمال شي نو که فایده ورک بیا خلق الی او چې فایده ورنه ک بیا نه الی په اشتهارات خو یو در خرڅ شي دوباره خو د خرڅيږي او چې بل دا دی چې ګنا هم د چشي خرابې او سړی دغه کوي نو د فیکټری والا ته زموږ دوستان دي مغرونه دی دا وته دا نصیحت کوم او دا وته درخواست کوم چې مهرباني وکړي خو میټیریل استعمال کې خشه جوړ کې او ګنا نه هم پکې بچي لګ غټو کې خو چې برکت پکې او دعا وکړم چې الله وي د کامیابی ورکی نعم الله سپتا سلم الله کامیابی دې جزاک الله

0: उदाहरण सरोवर विचल फ्रम अनुकूल रंबेले मनी दस वंगरू तबले का सब सला डेर जुदा बना एडवांस द मैसेज कर दे यो जहान मन देखे वचे गुड आफ्टरनून हाउ आर यू इंशाल्लाह यू होप यू विल बी फाइन दिस इज मी गुल मामात और जीएम सर की खेल डेर जुदा बना जीएम सर की खेल यो जहान मन शुक्रिया देखे प्रोग्राम के मैसेज कर यो नडे मन यो जहान मन वचे रकीबो रकीब खटक के मलिक सिंह जी जल चोकना वेलकम टू द शो में दी भाई उम्मीद करता हूँ कि आप खैर खैरियत से होंगे और खुश होंगे आल लिसनर को सलाम अलैकुम सलाम धीरे से तब शुक्रिया मैं क्यों नहीं बेहद बेहद प्रोग्राम से कलर साहब गुरु से शुक्र से लेकिन अस्सलाम वालेकुम वालेकुम सलाम सुखबर के लेकिन जी ना انا يا وزير خبر انا يا وزير فرام كيم ديكا اذا دوميل شو سيجنال شار كونو انا يا
1: وزير منغل
0: اچھا منغل من مش اليوم منغل من ابي اليوم دلاند جل اندر ويزا كشي هو چار چين كي انا بلز شي
1: اول ديكر
0: كي تر تا يا كان اچھا پ دوميل كي هو چار كونو کالو اي سالرا من شهيدان سالرا من شوي گزرا كي ها اچھا نا يار نور پروگرام نا ٹوٹل پروگرام نا ور وي كان ور كي وي كان کلاٹ بي ور وي منگل بلا شغوفتا با درې سره کې ته موتر باندې سلام نه ورکوه او در سره کې څه فرمیش تا کنهستا
1: وای دا څنګه ته لیکه کې د بون په سر دا یار سره لکنه د ګلو څنګه مننن ولیدا
0: اچھا د ګلو څنګه مننن ولیدلا بس نو ان شاء الله دا درته پلی کې چرته کړو ته ملاو لکنه نو زرو درته پلی کې
1: ډیر ما څنګه نو سلام نه
0: نه نو ولا ځا
1: ګولشن باندې کا
0: ها
1: مې وستا
0: ها فاطمہ وزیر سنتا فاطمہ وزیر سنہ بھی کی پاتن لگی ہے
1: او یوت لو شہانتا
0: ہاں
1: او مروا وزیر تا
0: ہاں
1: ماری ارمانتا
0: ماری ارمانتا
1: او رابیا نادیا تا
0: ہاں
1: بس
0: اچھا فرمیشو اگا میں سن خود نہ ملا بلستا کا وچنا بلنستا
1: ادا جی مشپار سلا تیرا سبا کی جی اس تنہ راضی سو
0: اچھا پاس والا تیر کرو تو میرا فلائن چلتا پلے کا سائڈ
1: ہو سائڈ
0: ہو ٹھیک ہے رسو تھا من

0: हाँ सर सही मई खबर है बिल्कुल दासी लगी जब खूब के उचित छवे सर अच्छा मो तो यही कहना चाहिए खूब के होने रुक लगा रहे अच्छा खा लगा बिल्कुल खूब के ना विश या विश कि हमारे गुलगुल एंड बुलबुल स्वीट बाई जानी आ गया है बिल्कुल अचानक रोक अचानक रुसूजी मैसेज का बोलो जहां मनाया थैंक यू सो वेरी मच भाई मी क्यूटर जहां स्वीट बाई जानी फॉर यू हजारों मिलेंगे तुम्हें जिंदगी के भीड़ में जाओ हमसे बेहतर मिले तो किस्मत फिनास करना जी बहुत अच्छे जी बहुत खूब शुक्रिया थैंक यू सो वेरी मच ओके जी उस पवीर की वकालत मुका जी अस्सलाम वालेकुम अस्सलाम वालेकुम
1: वालेकुम सलाम
0: जी जनाब सो कर सा खबर की किम जना
1: रखना नूर मोहम्मद खबर है
0: जी नूर मोहम्मद भाई तो प्रोग्राम के हर कला स्टडी मासी नूर मोहम्मद भाई संग से
1: अल्लाह मेरा जो शी डेरा मेरा बनी वो दाई वा खबर है मख के वकरा डेरा मजा की खबर है दस निकल दा वो से वाला चीज कितना है चले दा खो
0: اکثر مقصد وہ کہنا مقصد کو پکی داؤ جی تو جی
1: جی رضا مجھے تروی وکڑے خاتم موڑا ټول کې مخصیص نه مې ټماټر پخو چې کوسو علي پسې کې هغه کاس دغه سه چوله سپېلې په پوره او غوسه و غوسه وره و مې اوس ملګری ټماټر ورې لګیا دي ټماټر والا څه ترکاری پخو لا هغه غوسه لټای چې دا چارم څو وخت یې سړي ټوکې ټاکارې لګیا دي دا مور وغه
0: اچھا بیا
1: څه ورځ په کوسو مې ولته کې غوسه
0: اچھا جی جی جی جی بس دایا گوپ نصیب کیو شا دایا گوپ نصیب کیو نو بس ہگو یوڑا اکثر دس دس ہکل کل کی جی صحیح پروگرام کے دیکھا کا بولے جہان مننا چاہتا تو وہ سلوم اوکے جی وعلیکم السلام دیکھال کا بولے جہان منا تھینک یو سو ویری مچ نور محمد دیکھا رکھنا جی اچھی روشی خان میں کیوں روشی خان سویٹ بھائی جانی میں تو نیند سے اٹھ گئی لیکن بہت اچھا لگا جی

0: ओके जी नेक्स्ट कलर तो मुकाबिर कहो और टाइम सर हाँ काम दाय नेक्स्ट कलर सो कलून है गोरू जी अस्सलाम वालेकुम जी जनाब सो कर सा खबर के किम से नाम हाँ सिम तड़ा माशे शह बरबार है ठीक ठाक है सिम गोला डेरे मुदे पास प्रोग्राम के तड़ी माशे शरंगे चाला अच्छा सिम शीतल ना वर्कशॉप है
1: बस लयानो
0: हाँ लयानो वे
1: شاہ
0: خبر ہے تو شاہ خبر ہے تو اخ پلے چار ہی چیزیں کھانا آگا غریبون کبھی شاہ
1: بختار کے
0: پر سالوں میں دیتا ہوں یعنی مجھے تدا تب مو سر اچھے سی آئے کھانا دا خوی نے پوئی ہے وہ یہ
1: رام اس کلا چوٹا کا تیر شو ہے مجھے بب ہو اچھے شروع گئے بہو اچھے
0: اچھا لیدہ لدے ہاں
1: سالوں میں سڑائے ہو کی
0: صحیح صحیح دیر معذرت